ओके सर नूडियन डायमंड फॉर्मूले क्रीम इस्तेमाल के अगवाड़े जी तासो दे हाइस खुला मिलोशी तासो मख्तेखले शी खैसे दिशी लाजिमन इस्तेमाल के दिमिश नूडियन डायमंड फॉर्मूले क्रीम नूडियन विटामिन सी फेस वॉश द हाइस द खुला रास नूडियन कॉस्मेटिक्स पर किसान بالکل پریشان ہے بالکل نہ کوائے شاد ٹینشن بنا کوئی نو ٹینشن جس استعمال کے زمش نو ٹینشن شیمپو ہاں اسپیشل دیمش فیان نے دیمش یورینا نو ٹینشن شیمپو استعمال کے دچا ہو اس تک گرسی شی دچا ہو اس تک گن نی نرم نی ملائم نی سی ضرور استعمال کے او کبھی ہاں سن سشک وی گنا نہ منے رازے بدل وشتانو ہیں سے

0: जनाब तेरी शख्सियत सब पे छा जाएगी। बिल्कुल ऐसा ही होगा, शख्सियत का असर लोगों के ऊपर होता है और आपकी पर्सनैलिटी जो होती है, आपकी शख्सियत जो है वो आपके खूबसूरती से, आपके चेहरे से, आपके बालों से बनती है। तो अगर आपकी स्किन क्लियर है, उसके ऊपर कोई दाग धब्बे नहीं है, उसके ऊपर कोई दाने नहीं है, स्किन क्लैरिटी है, छाया नहीं है, ऐसी स्किन का, ऐसे चेहरे का, ऐसी शख्सियत का दूसरों के ऊपर बहुत ज्यादा असर होता है। तो ये जो प्रोडक्ट है, हमारी सारी प्रोडक्ट बेसिकली आपकी आपकी पर्सनैलिटी को, आपकी शख्सियत के अंदर निखार लाने के लिए है। ये जो नई फॉर्मुलेशन आपको कुछ ही दिनों के अंदर इंशाल्लाह जी मार्केट में अवेलेबल होगी, केसन की स्किन क्लियर फार्मूला, इन्फ्यूज्ड सीरम फार्मूला है जनाब। इसके अंदर चार किस्म के सीरम इस्तेमाल किए गए, 4 types of serum। अस्सलाम वालेकुम।
1: वालेकुम सलाम व रहमतुल्लाहि व बरकातुहू।
0: जनाब क्या हाल है? अब्दुल हादी खान टांगपुल। अब्दुल हादी असन था अपने सजना ते अपने बेलां को बेलियां को क्या दिन टांगपुल सजान वेने है। कमाल है,
1: माशाल्लाह माशाल्लाह। हेलो भाई सुनो, चंगे होते वे?
0: शुक्र है अल्लाह दा, ठीक ठाक। तुसा सुनो सो मोटरसाइकिल चढ़े वे के उठ ते बैठे वे? अच्छा बैर वे, हवा चलती पई है तुम्हारे पास?
1: हवा चलती
0: पई है, पास हवा चलती पी, पास हाथ रख खड़ो ताकि ऐसा डिस्टर्ब नहीं हूँ, सुनने वाले डिस्टर्ब नहीं हैं। हाँ देखो, ये देखो तरीका, हर मुश्किल था, हर मसले का हल होता बंदा गौर करे था।
1: बिल्कुल,
0: अल्लाह ताला ने इंसान को जरा दिमाग दिता है ना, दिमाग। वो आदन के सारे मुसलमान आदन के कोई मसला थी वजे ना, कोई नुकसान थी वजे, तो आदन तकदीर है, तकदीर ही चो लिखा पिया है। ते जरा अंग्रेज आदा ना, अंग्रेज आदा ये नुकसान मेरे को थिया कि मैं यार ए मेरे को वजह गोल नहीं पोसी, जी जल वजह गोले ना, अच्छा इन साथ मेरे को गलती थी, वो अपनी गलती को लेसी, ठीक है जनाब। अगली दफा नुकसान, अगली दफा नुकसान नहीं मंडे सी, सारा मुसलमान नुकसान करके खड़े मंदे, बस इो मंजूर है अल्लाह को, इो मेरी तकदीर है, तो नुकसान थी। पता कौन है, मिसमैनेजमेंट है तेरी, तकदीर नहीं है यार। कम गलत की तेन गलतियां की तेन गलती न करे तो नुकसान नहीं हुआ। अंग्रेज बेचारा सोचेंदा कि केरी गलती थी, ये मुसलमान ने देखी है तकदीर है जी। अगर वो भी सोच मुसलमान, मेरा ख्याल है कि यार मैं सोचा कि मेरे को नुकसान इन दफा क्यों थी गया, अगर वो सोचे सी तो अगली दफा वो नुकसान को नती सी, क्योंकि अगली दफा वो गलती न करे सी। अगर ये सट दे सी तकदीर दूते, तो अगली दफा वो गलती करे सी, अगली दफा वात आक सी, वात में आजमाइश ही चाह गया अल्लाह दी है जनाब। ए पता को ए पता को रही अपनी मिस मैनेजमेंट है यार, अल्लाह दा नाम लो जी। अब्दुल हादी हेलो जी, अब्दुल हादी भाई दी भी आवाज गायब थी गई है सारे को। आपके मैसेज मैसेज भी सारे मौजूद है, 0344-936-3366, ठीक है जनाब। ये हमारा नंबर, इस पर आप हमें रब्ता कर सकते हैं। सलाम भाई, शो बहुत अच्छा है, और जो ताकत प्लस है उससे फेस और जिस्म मोटा होता है, बबली बबली हो जाएंगे आप, है जनाब, गोल मटोल चेहरा हो जाएगा, गोल मटोल, गोल मटोल चेहरे का किसी को समझ आती है यार? ताकत प्लस खाने से आपका चेहरा जो है वो गोल मटोल बबलू सा हो जाएगा। अस्सलाम वालेकुम।
2: वालेकुम सलाम सर खलील खान।
0: एक बंदे ने मैसेज आया पे है कि सही है कि ताकत प्लस खावन नाल मुंह ही मोटा थी ना, मैं के गोल मटोल थी वैसी मोटा के गोल मटोल चेहरा सोना होंदा ना वैसे,
2: बिल्कुल गोल मटोल
0: और कोई मुंह होंदा है, ओए कोई चेहरा होंदा जंदे गला मुंह विच वड़े पे होवन ते तू फिरौन अल कर हरिया नजर आंदे खड़ो तवन गला दे।
2: नहीं सर नहीं जी, तक गला खुली हो गए, मजा हो रही नहीं
0: है। ठीक है ठीक है, गोल से मटोल, गोल मटोल हो तो बंदा सोना लगता है जी। प्रोग्राम सुन दे पे सारा तुसा,
2: माशाल्लाह माशाल्लाह,
0: प्रोग्राम को सुनी आंदे वे ते लोगों ने गालियां भी सुनते बैठे वे ते तुसे आते बैठे हो, तो लोग बिल्कुल ठीक आग दे वन के संद बारे,
2: बिल्कुल केसन दे बारे ते जितनी तरीफा करें थोड़ी है।
0: हाँ ते तुसा आज कोई हिक तारीफ करो केसन दी, देखो कोई हिक छोटी है
2: केसन दा सर असलू सादा हां दा टुकड़ा है,
0: हां दा होश है ते हां दा टुकड़ा है ते अखियां दा तारा नहीं सही,
2: अखियां दा तारा ही है सर,
0: अखियां दा तारा भी है, बस इयो तारीफ है के केसन सादे अखियां दा तारा है ते दिल दा टुकड़ा है, इन्हें तो बदी को तारीफ तो कोई थी भी नहीं सकती मेरा ख्याल है, कि थी सकती
2: سر کیسن دی جتنے طریقہ کرن نہ او بہو کامن
0: بہو کامن ہر پروڈکٹ تو کو امیزنگ رزلٹ دین دی تے پیسے پورے تھینن کیسن تے جڑو پیسے تو سلام دے وتا
2: سر جی ایں سمجھ پیسے جڑے لوگ لا دین نہ او اجائے نہیں کرن تے سجائے کرن
0: تے تو رے دو ہتڑ والا دوست کیتے ہے راجا غفور انہاں کو اتا پتہ
2: راجا غفور
0: چلو ٹھیک ہے شو کال کرسن سارے پروڈکٹ راجا غفور کو موجود ہیں سارے پروڈکٹ جتنے بھی پنجاب والے جتنے لوگ بھی سنتے پین بھائی پنج گرائیں کیڑا کنڈا ہے سادے کنڈا
2: سادات کنڈا
0: سادات کنڈا اتھا ویسو تندے نال پتا کرے سو راجا غفور دی کیڑی دکان ہے تے اتھے تو کیسن دے سارے پروڈکٹ مل سن بہت مہربانی سی بھائی تارا کوئی سلام دعا جلدی جلدی دے سو سی اوکے جی بڑی مہربانی جناب شکریہ نوازش اور کی بھائی نے کہا تھا ہاں جی کیسن سکن کلیئر فارمولا ابھی آیا نہیں ہے آنے والا ہے ٹھیک ہے جناب یہ آپ کو بتاتے چلیں کہ ابھی آیا نہیں ہے آنے والا ہے ایک کالر ہے ہمارے ساتھ السلام علیکم
3: وعلیکم السلام علیکم
0: ساتھ ایک بھیرا چینے کول کیویں حال ہے سائیں
3: شکر ہے سائیں اللہ دی مہربانی ہے جی
0: چنگے ودے وے خیر خیریت نال
3: ٹیکنالوجی
0: انرجی بحال رہی تھکتے گھٹ ہی تھکتے ودے پہلے یہ دسو میں
3: نہیں جی تھکان والی گال بہت گھٹ سی کہ اگے تا جنگا دا ہٹ لائی تا بہت تھکڑے کول دھار کرنا ہوندا اے بہت مسئلے ہونے
0: مسئلے ہونے ہن طاقت پلس نے طاقت تو کو دے دیتی تواری جان دے وچ ہے
3: جی بالکل کیونکہ ہن کام وچ ودا ہونا اگے والا تھکڑا تھکڑے حساب نہیں ہوندا
0: او والا حساب کتاب نہیں ہوندا یعنی کہ طاقت پلس تو کو اگر ہن تک موٹا صحیح نہیں کیتا لیکن انہ تو کو کچھ نہ کچھ فائدہ پہنچا کہ تواری سستیاں مستیاں کڈ چھوڑن
3: اگر موٹا نہ کرے تو سارا قصور ہو سیندا نو کی
0: اچھا او کی رے
3: او بس اپ کو پتہ تھی ویندے کیوں کہ کدا تھیل دی کمی آ گئی کدا کوئی بیا مسئلہ تھی گیا وسر گیا اے مسئلے بھی چا
0: درمیان وقفے بھی آون نہ وقفے نہ دے ہن سی وقفے چنگے نہیں ہوندے مسلسل کم کیتا کرو مسلسل
3: او مجبوری کن کھیر جے نہ ملے تے بعد مجبوری ہونی
0: اے یالا مسئلے ہوندے کھیر بازو کار ویسے ایسا سوچے نے پے مستقبل وچ اے ہک اندی چے ایک بیا فارمولا ایڈ کرے نے پے جے دے وچ ڈرائی خشک دودھ ہو سی کہ صرف گرم پانی چ اگر تساں ملے سو تا او کم تھی ویسی تہاڈا ٹھیک ہے سی
3: جی جی بھائیو کرو تے مہینے والا پیکٹ بناو اے روز روز گھننا پوندے ہفتے دال وارا کر
0: نہیں مہینے والا انشاءاللہ بڑھتا پیے بس اپ کو تھوڑا جے ٹائم دیو چ سارے کچھ نئے پروڈکٹ آندے پے انہاں کو تہاڈے جیباں تک پہنچاؤں دکاناں تک پہنچا دوں اون دے بعد بیا کم اس ایہ کرنا ہے کہ مہینے والا طاقت پلس انشاءاللہ گنا سو ٹھیک ہے بھرا
3: جی جی مہینہ جے سا کو وڈا پیکٹ ملسی تو مہینہ خاص وقت پہلوان ہو
0: سکے پہلوان انشاءاللہ بعد پہلوان تہاڈے مقابلے کرے سو کشتیاں کر ویسوں پہلواناں دے نال پنجاب والاں دے نال ٹھیک ٹھیک یا ہاں بالکل وہ کہتے نام نہیں ہوگا تو کیا ہوگا بدنام ہوں گے پھر بھی نام تو ہوگا نا ہے جی
3: بالکل نام ہوگا پھر
0: چاہے بدنام نام دباتی تھی ساتھ ہی پھر آپ بہت مہربانی تاری سے شکریہ کال کی تھی
3: شکریہ
0: اوکے جناب بہت شکریہ جناب ہمارے ساتھ ساتھ دیکھ چینا سے ہمارے ساتھ موجود تھے اور طاقت پلس پی رہے ہیں طاقت پلس کو پی رہے ہیں اور ہم بات کر رہے ہیں کہ جناب آنے والے دنوں میں ہم آپ کو کچھ خاص دینے والے ہیں

0: वो जो पत्थर में कीड़ों को पाल सकता है वही कोई रास्ता निकाल सकता है। वो जो कुन-फ़यकून का मालिक है एक वही तो मुसीबतें डाल सकता है। आप सुन रहे हैं रेडियो अमन 88.4 टांग की इस्लामी नशरियात। हमारे साथ रहिएगा, हमारे साथ रहिएगा।
1: علم و آگاہی، طنز و مزاح اور خوشحالی و استحکام کا حسین سنگم، آپ سن رہے ہیں ریڈیو امن 88.4 ٹاک، 88.4 ٹاک۔
2: دل سے جو نکلتی ہے دلوں تک جو جاتی ہے، معلومات کو جگاتی ہے، دنیا کا حال بتاتی ہے، یہ وہ آواز ہے جو آپ کے شہر میں آپ کو اپنوں سے ملاتی ہے، یہ آواز ہے جو امن کی ہے، یہ وہ پیغام ہے جو امن ہے۔ ریڈیو امن 88.4 امن کا پیغام۔